बढ़नाले ये तीखेरा दुख पर बिदे न पढ़नाले मोमा स्वर्गे हुनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा

0: बुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है दुई चाँदले बुझै धारा नौ डाँडा पारी छ कम्पन सहरमा बिचोरको बेलैमा बिचोरको बेलैमा सक्यो।
1: तिन तारा तिन तिर तिन तारा तिन तिर छर केटीका नहेरा मतिर नरु मायालु। तिन तारा तिन तिर तिन तारा तिन तिर छर केटीका नहेरा मतिर नरु मायालु। तिन तारा तिन तिर तिन तारा तिन तिर छर केटीका नहेरा मतिर नरु मायालु। सरा सरा लेउ डोरी बाटेर लेउ डोरी बाटेर देर्बो माया जाउँ डाँडै काटेर नरु मायालु। खोला पारी मोमा